0: مہران کی ثقافت سے گندا ہوا. آواز کی ڈور سے بندھا ہوا.
1: جی ایف ایم 88 نیٹورک, سندھ کی آواز.
2: ہم سندھ میں رہنے والے سندھی مہمان نواز ہیں سارے.
3: خوبصورتی کا اصل راز صرف ڈی سکن بیوٹی کریم. اس میں موجود وائٹمن ای بیس اور جدید مائکرو بیٹس فارمولا آپ کی جلد کو بنائے نکھری اور چمکدار صرف دو دن میں. ڈارک اسپاٹس کو کریں فیڈ اور دے قدرتی اصلی گلو. ڈی سکن بیوٹی کریم, اصلی گلو ہر دن کا شو.
1: اپنا شہر اپنا گھر ماتلی اور ماتلی کی آواز جی ایف ایم 90.4.
4: छावां पेंजे कारोबार जी तरक्की लाए सोचे रहया आयो
5: तपोए जीए एफएम 90.4 मातली बदीन एक एडो एफएम रेडियो आए
4: जेको हले तो बिना ब्रेक ए मुसलसल.
5: आई हां गोठन शहरन आई परे परे ताई बुधो विंदड़ रेडियो जीए एफएम मातली बदीन.
4: बस पो हाने खणो फोन आई पेंजे इश्तियार लाइन लाए
5: असन जे स्टेशन मैनेजर यूनस बकारी सा हिन नंबर ते राबतो कंदा
4: 0331252576.
5: जी हां 2315525786.
4: जीए एफएम रेडियो नेटवर्क
5: सिंध जो आवाज.

0: زندگی گزاریو اعتماد سا قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے
1: اپنا شہر اپنا گھر ماتلی اور ماتلی کی آواز جی ایف ایم 90.4
2: तव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
3: त पोइ जीए एफ एम 90.4 मातली बदीन हिकु अहिड़ो एफ एम रेडियो आहे
2: जेको हले थो बिना ब्रेक ऐं मुसलसल
3: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जीए एफ एम मातली बदीन
2: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
3: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
2: 0331252576
3: जी हा 2315525786
2: जीए एफ एम रेडियो नेटवर्क
3: सिंध जो आवाज़।